0: for a commercial break. Stay tuned to FM 91.
1: पेपा कार्ड है? है? है तो फायदा है
2: पेपा है
1: तो ऐड टू कार्ड है
2: पेपा है
1: इन स्टोर ऑनलाइन एन एटीएम हर जगह चले फायदे पे फायदा दे
3: पेपाक आज ही अपने बैंक से बनवाए
4: पास बांध रेमिटेंस रिवॉर्ड स्कीम مسلسل 3 ماہ تک کم از کم 100 امریکی ڈالر یا کسی بھی دوسری کرنسی میں اس کے مساوی رقم بینکنگ چینلز کے ذریعے پاکستان بھیجیں اور اپنے پیاروں کو پاسبان ریمیٹنس ریوارڈ سکیم کے ذریعے پاکستان میں کروڑوں روپے کے انعامات جیتنے کا موقع فراہم کریں ہر سہ ماہی پہلا انعام 10 کروڑ روپے 4 ارب روپے کی مالیت کے 2500 سے زائد انعامات پاسبان ریمیٹنس ریوارڈ سکیم
5: What does the transition to Takaful mean for Pakistan's insurance sector? Find out this Friday on Policy Unplugged, an exclusive podcast series by FM 91 in collaboration with the Insurance Association of Pakistan. Our host, Sara Meeman, sits down with Mr. Asfar Ashad, Managing Director and CEO of Jubilee General Insurance, to discuss the Takaful transition of Pakistan's insurance sector and explore what this shift means for the future insurance in Pakistan. Tune in to FM 91 this Friday, 16th October at 5 p.m. Watch the full episodes on the FM 91 YouTube channel at 6 p.m. Policy Unplugged, making insurance conversations matter.
0: Follow us on Instagram, fm91.official.
6: Haven't you heard I'm the internet girl?
7: Getting out of here.

0: For a commercial break, stay tuned to FM 91.
1: पेपा कार्ड है?
2: है है तो फायदा है
3: पेपा है
1: तो ऐड टू कार्ड है
3: पेपा है
4: इन स्टोर ऑनलाइन एन एटीएम हर जगह चले फायदे पे फायदा दे
5: सुकून से घर बैठे मोबाइल ऐप से बच्चों की फीस और बिल्स वगैरह सब पे कर देता हूँ बड़ी आसानी है मीजान करंट अकाउंट से
6: میزان کرنٹ اکاؤنٹ اب چیک بک ڈیبٹ کارڈ ایشوئنس اور پہلے سال کے لیے ایس ایم ایس الرٹس ملے بغیر چارجز کے اور اس کے ساتھ ملے بہترین بینکنگ سروسز آج ہی کرنٹ اکاؤنٹ کھلوائیں اور آپ بھی میزان کرنٹ اکاؤنٹ سے فائدہ اٹھائیں میزان بینک دا پریمیئر اسلامک بینک
7: What does the transition to Takaful mean for Pakistan's insurance sector? Find out this Friday on Policy Unplugged, an exclusive podcast series by FM 91 in collaboration with the Insurance Association of Pakistan. Our host Sara Meeman sits down with Mr. Asfar Arshad, Managing Director and CEO of Jubilee General Insurance, to discuss the Takaful transition of Pakistan's insurance sector and explore what this shift means for the future insurance in Pakistan. Tune in to FM 91 this Friday, 16th October at 5 p.m. Watch the full episodes on the FM 91 YouTube channel at 6 p.m. Policy Unplugged, making insurance conversations matter.
8: Subscribe to our YouTube channel, FM 91 Pakistan.